नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यन कुमारी शर्माबाट। राज्यको बाढ परिस्थिति उन्नत भए तापनि छवटा जिल्लाका धेरै अञ्चलहरू बाढको चपेटमा परेको छन्। बाढले 456 गाउँको 1,37,590 मानिसलाई प्रभाव पारे तापनि 11,933 र 4.6 हेक्टर माटो अझै पनि क्षतिग्रस्त भएको छ र मृत्युको संख्या 100 हुन पुगेको छ। हाम्रा गोलाघाट जिल्लाका संवाददाताले जान्न दिए अनुसार नुमलीगढको मरङ्गीको पुनः बाढले चपेटमा पर्नाले धेरैजसोमा पनि समस्याहरू देखिएको छ। जानकारी प्राप्त अनुसार शिवसागर जिल्लाका विद्यालयहरूमा पाठदान आरम्भ गरिएको छ। जोरहाट जिल्लामा धेरै विद्यालयहरू पाठदानबाट वञ्चित भएका छन्। 67 विद्यालयमा गर्मीको छुट्टी 15 अगस्तसम्म बढोत्तरी पारिएको छ। राज्यको सर्वाधिक क्षतिग्रस्त शिवसागर, चराइदेव, जोरहाट र गोडाघाट जिल्लामा हिजोदेखि क्षय क्षतिको जरिप चलाइएको छ। यो जरिप 30 अगस्तसम्म चल्नेछ। शिवसागरको डिमौसम्म जिल्ला प्रशासनको उद्योगमा हिजो डिमौको बाढ क्षतिग्रस्त अञ्चलहरूको क्षति जरिप जारी छ र 30 सेप्टेम्बरभित्र क्षतिपूर्ण अदाय दिने कुरालाई पनि घोषणा गरिएको छ। मन्त्री विमल बराले शिवसागरको नामडाङ नदीको छेउ अञ्चल परिदर्शन गर्दै जानकारी लिनुभएको छ। पञ्चायत र ग्रामोन्नयन मन्त्री अतुल बराले हिजो गोलाघाट जिल्लाको बोकाघाटमा बाढीको समस्याबारे जरिप कार्यको जानकारी लिनुभयो। राज्यमा आजदेखि राज सघाउयुक्त बिनामूल्य दाल र चिनी बाँडिनेको छ। मन्त्री पीयूष हजारिकाले हिजो रहामा वितरण व्यवस्थाको जानकारी लिनुभएको हो। उल्लेख छ कि आज रहामा आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले उक्त सघाउ र धेरै अत्यावश्यकीय सामग्री वितरणको शुभारम्भ गर्नुभयो। जोरहाट जिल्लाको टियक विधानसभा समष्टिको घरफलिया गाउँको खोरुसराई गाउँ पञ्चायतमा हिजो मन्त्री कौशिक राय उपस्थित भई जोगान व्यवस्थाको निरीक्षण गर्नुभएको थियो। पानीको बोतल प्लास्टिकले गर्दा प्रदूषण रोध गर्नुका लागि जिल्ला प्रशासनले आत्मसहायक गोटको सहयोगमा विशेष अभियान आरम्भ गरेका छन्। बाढको समयमा व्यवहार हुने प्लास्टिक पानीको बोतलहरू जिल्लाको विभिन्न प्रान्तबाट सङ्ग्रह गर्ने व्यवस्था पनि गरिएको छ। आज समग्र राष्ट्रमा जुकाको औषधि दिवस मनाइएको छ। स्वास्थ्य मन्त्री अशोक सिन्हालले अभिभावकहरूलाई आफ्नो बच्चाहरूलाई नजिकैका विद्यालय र आँगनबाडी केन्द्रहरूमा निशुल्क जुकाको औषधि खुवाउन आग्रह गर्नुभएको छ। उल्लेख छ कि जुका निर्मूलकरण जडियो शिशुहरूको रक्तास्पता रोग कम हुनुको साथै मानसिक प्रगतिलाई बढावा दिन्छ। यसले बच्चाहरूको थप पोषण प्रदान गर्दछ र उनीहरूको शारीरिक विकासलाई सहज बनाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको जनसाधारणलाई हर घर तिरङ्गा अभियानमा भाग लिँदै विकसित भारत निर्माण अवदान अघि बढाउँदै सामूहिक निर्णयलाई अधिक दृढ पार्नलाई आह्वान गर्नुभएको छ। सञ्चार माध्यमको एउटा वार्तामा श्री मोदीले भन्नुभयो कि तिरङ्गा झण्डाको देशको गौरव र देशको लागि सर्वोत्तम सेवा अघि बढाउने एउटा चिन्ह देशको अरू प्रान्त लगायत असममा पनि हर घर तिरङ्गा अभियानको अंश हिसाबले तिरङ्गा समदल समवेत कण्ठमा वन्दे मातरम परिवेशन आदि कार्यसूची अनुष्ठित भएको छ। डिब्रुगढको विधायक प्रशान्त फुकनको बासगृहमा 3 मण्डलको कर्मकर्ताहरूको उपस्थितिमा तिरङ्गा यात्रा सन्दर्भमा एउटा सभा अनुष्ठित भएको थियो। श्रीभूमि जिल्लामा आज तिरङ्गा झण्डा समदल निकालिएको छ। त्यसै गरी चिराङ जिल्लाको काजलगाउँ, काछाड जिल्लाको सिल्चर लगायत उत्तर पूर्व सीमान्त रेलवेले यस उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजन गरेको छ। मन्त्री पीयूष हजारिकाको विरोध गलत र भ्रामक समाचार प्रकाशित गरेको

आरोपमा प्रहरीले चिराङ जिल्लाका काजल गाउँबाट दुई पत्रकारलाई पक्राउ पारेका छन् र साथै क्षतिपुरका बासिन्दा अन्य अन्जाद अली अहमद र हबिजुल रहमान भनी तिनीहरूलाई चिन्हकर पाइएको छ। दुई अपराधीले एउटा पोर्टल च्यानल जडिए मन्त्रीको नाम उल्लेख गर्दै समाचार प्रकाशित गरेका थिए। 135 ड्रोन ड्राफ्टको क्वार्टर फाइनलमा पुग्ने मोहन बागान सुपर जयन्तपछि एफसी रेङ र तेस्रो टोली हिसाबले फाइनलमा पुगेका छन्। टोलीले आफ्नो पहिलो दुई खेल जितेर 6 पोइन्टले क्वार्टर फाइनलमा प्रवेश गरेका थिए। हिजो इम्फालको हुमान लम्पक रङ्गशालामा खेलिएको खेलमा ट्रा 3 एफसीले भारतीय नौसेनालाई 2-1 पराजित गर्दै फाइनलमा पुगेको निश्चित भएको थियो। सुन्दै हुनुहुन्थ्यो समाचार, आजलाई पुरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर 739 किलो हर्ज र एफएम बेन्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 53 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा खाली भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदका लागि आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर पदको सङ्ख्या 35 वटा, यसको 2 इलेक्ट्रिकल र सिभिल शाखाका प्रार्थीको लागि, 6 पद मेकानिकल शाखाका प्रार्थीको लागि, 4 पद ह्युमेन रिसोर्स शाखाका प्रार्थीको लागि, 3 पद इन्फर्मेसन टेक्नोलोजी शाखाका प्रार्थीको लागि र 2 पद इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा बिई, बिटेच वा 3 पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्छ। ह्युमेन रिसोर्स शाखाका पदको क्षेत्रमा प्रार्थी एमबिए वा पिजिडिएम रहेको हुनुपर्छ। महिना वेतन 37,300 रुपियाँबाट 112,000 रुपियाँ र 14,200 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछन्। जुनियर म्यानेजर पदको सङ्ख्या 31 वटा, यसको 12 पद इलेक्ट्रिकल शाखाका प्रार्थीको लागि, 9 पद सिभिल शाखाका प्रार्थीको लागि, 6 पद मेकानिकल शाखाका प्रार्थीको लागि र 2 पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि। प्रार्थी संश्लिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्छ। महिना वेतन 25,000 रुपियाँबाट 92,000 रुपियाँ र 12,100 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछन्। सबै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ र जानकारीको लागि वेबसाइट रहेको छ www.apgcl.org। आवेदनको अन्तिम तारिख जुनियर म्यानेजर पदको क्षेत्रमा 21 अगस्त र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 अगस्त। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक सङ्गठनमा खाली भएका 389 पदका लागि आवेदन मागिएको छ। म्यानेजरको 260 पद, महिना वेतन 60,000 रुपियाँबाट 180,000, प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्छ। जुनियर एक्जिक्युटिभ पदको सङ्ख्या 129 वटा, महिना वेतन 40,000 रुपियाँबाट 140,000 र प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्छ। पद अनुजाई शिक्षागत अर्हता र अन्यान्य जानका लागि आवेदनको वेबसाइट रहेको छ www.aai.aero। आवेदनको अन्तिम तारिख 7 सेप्टेम्बर। नर्थ इस्ट फ्रन्टियर रेलवे

0: मा खाली भएका 6777 वटा एप्रिसिएन्ट पदका लागि आवेदन मागिएको छ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै ट्रेडमा आइटीआईबाट नेसनल ट्रेड सर्टिफिकेट रहेको हुनुपर्छ। प्रार्थीको उमेर 15 वर्षबाट 24 वर्षभित्र हुनुपर्छ। एक सालको प्रशिक्षणको समयमा प्रार्थीले महिना 9,600 रुपियाँ गरी जलपानी भेट्नेछन्। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट nfrindianairlines.gov.in। आवेदनको अन्तिम तारिक 19 अगस्त। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पुरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौँ महिला कार्यक्रम। महिला कार्यक्रम अन्तर्गत प्रस्तुत छ भेटवार्ता कार्यक्रम र शीर्षक छ भजन गायिकाको महत्त्व र समाजमा त्यसको भूमिका। वार्ताकार हुनुहुन्छ तृष्णा देवी।
1: नमस्कार श्रोताबिन, आज हामी आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारण सेवामा आज हामी अन्तर्वार्ताको कार्यक्रम लिएर आएको छौँ र अन्तर्वार्ताको कार्यक्रममा हामीले यस्तो कलाकारलाई निम्ति आएको छौँ जुन कलाकार हाम्रो समग्र असममा भजन गायिकाको रूपमा हामीले चिन्दछौँ र त्यसैले भजन गायिका टिकामाया देवीलाई हामीले हाम्रो आकाशवाणीमा निम्ति ल्याएको छौँ। टिकामाया देवी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
2: हजुर नमस्कार।
1: सर्वप्रथम हजुरलाई भजन गायिका भनेर चिनिन्छ है? त्यो भजन गायिकाको एउटा जुन आफ्नो एउटा अलग्गै रूप हुन्छ होइन, हजुरले हाम्रो आकाशवाणीको अन्तर्वार्ता कार्यक्रममा एउटा भजन गाएर हजुरको कार्यक्रम सुरुवात गर्नुहुन्छ भन्ने हामी आशा गर्दछौँ र एउटा सानो भजन गाएर सुरुवात गर्नु होला।
2: हजुर धन्यवाद हजुरले यो अवसर दिनुभएकोमा। त

0: अत्यन्त मिठो भोजन र हाम्रो श्रोताहरूलाई नै धेरै मिठो लाग्यो भनेर हामी आशा गर्दछौँ। र छोटकरीमा हजुरको सानो परिचय दिनुहोला।
1: नमस्कार, मेरो नाम टिका माया देवी, मेरो घर धलगढी जिल्ला अन्तर्गत रौता अञ्चलको फुरावरी गाउँ र पिताको नाम टेक बहादुर छेत्री र अहिले म ढेकियाजुलीमा रहेको एलकुडी कलेजमा डिग्री 3rd सेममा पढ्दैछु।
0: धेरै राम्रो कुरो। र भजन गायकतर्फ आकर्षित हुनुभएको प्रेरणा के थियो तपाईँको?
1: जस्तै अब सानैदेखि भजन कीर्तनमा मन्दिरमा अब भजन कीर्तन सुनिन्थ्यो, त्यहीँदेखि चाहिँ मलाई भजन कीर्तन सुनि गाई गाई सुन्न थालेँ, त्यहाँबाट गाउन थालेँ, अनि त्यो इच्छा जुन भगवान्प्रतिको आफै जागेर आयो भने
0: कहिलेदेखि
1: स्टार्ट गर्नुभएको होला? मैले चाहिँ हजुर 11 वर्षको उमेरदेखिबाटै हो।
0: अच्छा, पहिलोपटक भजन गाउँदाखेरि अनुभव कस्तो थियो, कहाँ गाउनु भएको थियो?
1: हजुर, मैले मन्दिरमै गाएकी थिएँ र धेरै पहिले त कस्तो हुन्छ नि डर लागिरहेको थियो होइन, र जब गाउँदै गए पहिले त सुर ताल त्यसरी राम्रो थाहा थिएन, जब गाउँदै गए भगवान्ले पनि त्यस्तोमा साथ दिनु हुँदो रहेछ, गाउँदै गए अहिले मलाई एकदमै उ छ। अब धेरै गायक गायक जति भजन गायक गायिकाहरू हुनुहुन्छ उहाँहरूको पनि जुन भजनहरू सुन्ने गर्थे, उहाँहरूबाट पनि केही सिक्ने प्रयास चाहिँ मेरो हुन्थ्यो, अरू उहाँहरूले कसरी गाउनुहुन्थ्यो।
0: अच्छा, बिचमा एउटा कुरा भन्न चाहन्छु, तपाईँले के तालिम लिनु भएको छ यो भजनको क्षेत्रमा वा यो साङ्गीतिक क्षेत्रमा केही तालिम तपाईँको छ?
1: त्यस्तो त छैन,
0: हजुर सुनेरै सिक्नु भएको
1: सुनेरै हो।
0: अच्छा, तपाईँको जीवनमा भजन सङ्गीतले कस्तो परिवर्तन ल्याएको छ के भन्न चाहनुहुन्छ?
1: परिवर्तन अब त्यस्तै हो, म अगाडि अब सानो हुँदा त अब होइन जस्तै अब माछा मासुहरू खाइन्थ्यो गरिन्थ्यो, जब भजनप्रति धेरै आकर्षित हुन थालेँ तब यो चिजहरू चाहिँ अलिकति उर

0: छ भन्ने मेरोबाट चाहिँ होइन सबैको लागि एउटै हुँदैन. अब कसैले विरोध गर्नुहुन्छ, कसैले खानुहुन्छ, उहाँहरूले अब त्यो छैन नि त. तर सबैको आफ्नो मनको हुन्छ. अनि मेरो उसमा परिवर्तन आयो भनेको चाहिँ त्यही हो. मैले एकदमै म भेजिटेरियन भएँ,
1: धेरै ठुलो परिवर्तन लाग्छ.
0: भेजिटेरियन भयो,
1: राम्रो कुरो, अत्यन्त राम्रो कुरो. भजनले मान्छेलाई परिवर्तन गराउँछ भन्ने कुरा त हामीले सुन्दै आएको पनि छौँ, तर आज हामीले प्रमाणित पनि भयो. भजन सिक्दाखेरि, भजन गाउँदाखेरि, भजनको प्रति रुचि राख्दाखेरि धेरै
0: अलिक नजिक भयो जस्तो हुन्छ.
1: हजुर हजुर हजुर, राम्रो कुरो. अनि तपाईँको स्वर पनि यति मिठो छ, सायद त्यही भजनले गर्दाखेरि तपाईँलाई शक्ति आएको होला है. सो तपाईँको विचारमा भजन गायिकाको समाजमा कस्तो महत्त्वपूर्ण भूमिका हुन्छ?

0: नैतिकता र त्यस्तै अब प्रेम यस्तै खालको राम्रो परिवेश समाजमा पुगोस्, राम्रो सन्देश पुगोस् भन्ने,
1: मतलब समाजलाई परिवर्तनको तिर पनि भजनले सुधार गर्छ भन्ने खालको कुरा भन्नुभएको हजुरले, होइन? मैले भजन गाउँदाखेरि ज्ञानको एउटा साधना हो भजन, त्यो भन्न सकिन्छ,
0: एक प्रकारले भन्न सकिन्छ जस्तो लाग्छ,
1: ज्ञानको साधना भन्न सकिन्छ, किन भजनले मान्छेलाई धेरै सुधार पनि गर्दछ र एउटा जीवन
0: क्षेत्रमा
1: गर्न सकिन्छ, त्यसैले यसलाई साधना पनि भन्न मिल्छ, साधना गरेपछि भजन गर्दाखेरि के एउटा प्राप्ति हुन्छ भन्ने लोकविश्वास पनि छ है। अच्छा, म हजुरले एउटा प्रश्न सोध्न चाहन्छु कि अहिले युवाको पुस्तामा भजन प्रतिको रुचि कस्तो देख्नुहुन्छ? जस्तो कि आज युवा पिँढीहरूले फेसबुकको जमाना छ, सामाजिक सञ्जालको जमाना छ, सामाजिक सञ्जालको जमानामा युवाहरूले भजनको प्रति कति रुचि राखेको त हजुरले देख्नुहुन्छ?
0: युवाहरूमा त धेरै नै अहिलेको जुगमा अब कम्ती नै पाइन्छ, किनभने धेरैले आधुनिक गीतहरू धेरै सुन्नुहुन्छ अहिले, होइन? र युवालाई चाहिँ अब भजन प्रति आकर्षित गर्नको लागि उहाँहरूको लागि अब यस्तै जस्तो कि बेलुकाको टाइममा भयो भजन कीर्तन सुनाउनु पर्यो र भक्तिको मेन अर्थ के हो, महत्त्व के हो, त्यसबारे उहाँहरूलाई बुझाउनु पर्यो, भन्नु पर्यो, तब मात्रै उहाँहरूलाई अलिकति आकर्षक भजनतिर गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: हजुर, धेरै राम्रो कुरो भन्नुभयो। अब यसैबिच श्रोताहरूको बिच एउटा सानो भजन गाएर सुनाइदिनु होला, तर जुन त्यो मन पर्दो गीत अत्यन्त हजुरलाई जुन मन पर्छ त्यो भजन गाइदिएर सुनाइदिनु होला।

0: धेरै मिठो भजन, साह्रै राम्रो भजन छ। र यसै बिचमा हजुरलाईसँग एउटा प्रश्न सोध्न चाहन्छु, र परिवार र समाजमा आपसी सद्भाव, प्रेम र एकता कायम गर्नमा भजनको भूमिका कस्तो छ? यो भजन गाउनको लागि नि सामाजिक परिवेश पनि अत्यन्त जरुरी छ, घरको परिवेश पनि अत्यन्त जरुरी छ। त्यो परिवेशमा यसलाई तपाईँले कसरी निभाउनुहुन्छ, यसलाई कसरी कायम राख्नुहुन्छ?
1: समाजमा अब यस्तो हुन्छ नि त, हप्ता कीर्तन गर्ने गरेको छौँ होइन, र त्यहाँ अब हप्ता हप्तामा गइन्छ, कीर्तन गाइन्छ, अनि कसैले अब घरमा पूजा लाउनु भयो तब पनि भजन कीर्तनको आयोजन गर्नुहुन्छ, तब गाइन्छ, कसैको जन्मदिन भयो तब पनि हुन्छ, र घरमा दैनिक पूजा गर्दा पनि हामी अब एकछिन बसेर 10-15 मिनट भए पनि भजन कीर्तन अब गाउने त्यस्तो भइराख्छ, चाहिँ भगवान्को भक्ति चाहिँ अब भवनमा आइराख्छ। अब
0: समाजको वातावरण राम्रो हुँदा
1: हजुर राम्रो छ, हाम्रो त्यहाँ राम्रै छ साप्ताहिक।
0: तपाईँले आधुनिक गीत लोकगीतलाई चाहिँ किन रोज्नु भएन तपाईँ?
1: हजुर अब भजन सानोदेखि उयो भयो नि त, आसक्ति भयो। अब आधुनिक गीत यस्तो होइन मन नपराउने नगाउने होइन, तर भजन मलाई सङ्गीत त धेरै मनपर्छ, तर भजन चाहिँ अलिकति विशेष गरी भजन धेरै मनपर्छ।
0: भजन मन पर्नको निम्ति हजुरले यो यसलाई भजनलाई नै रोज्नु भएको छ है। अच्छा, परम्परागत भजन जुन चाहिँ छ, हामीले अगाडिदेखि भरे भजन सुनेर आइरहेको, त्यसलाई आधुनिक सङ्गीतको मिक्स गरेर जुन गाएको भजन त सही हो? आजकलको जुन जमानामा सही हुन्छ
1: आधुनिक गीतमा मिक्स गरेर गाउनु त्यो सही होइन, किनभने आधुनिक गीतको नि त अब यस्तो हुन्छ नि त, फरक फरक विषयमा आधुनिक गीतहरू बनिएका हुन्छन् होइन, र भजनको चाहिँ एउटै लक्ष्य हुन्छ कि मानिसहरूको मनमा भक्ति भाव आओस्, भगवान्को त त्यही हुन्छ नि त भजनको मेन अर्थ। भजन गाउनुको जुन हरेक मतलब जति पनि भजनहरू छन् भजनको एउटै यो हो कि त्यो मान्छेको मनमा भक्ति भावहरू आओस्, तर आधुनिक गीतको चाहिँ विषयहरू फरक फरक हुन्छ।
0: फरक फरक हुन्छ हजुर। अच्छा, युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता माध्यमले भजन गायिकाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कतिको सहयोग गरेको छ?
1: धेरै नै सहयोग गरेको छ भन्नुपर्छ। अहिले अब फोन राखो अगाडि गायो होइन, त्यसलाई अब सोसियल मिडियामा अपलोड गरिदियो, अब त्यो चिज सोसियल मिडियामा अपलोड गरिसकेपछि धेरै मान्छेको हातमा पुग्छ होइन, उहाँहरूले हेर्नुहुन्छ, यदि उहाँहरूलाई राम्रो लाग्यो भने एउटा न एउटा केही प्रतिक्रिया त उहाँहरूले लेखेर पठाउनु नै हुन्छ,
0: अनि प्रतिभा विकासको निम्ति यो एउटा प्लेटफर्म धेरै नै अत्यन्त राम्रो है। भजन गाउँदा कुनै स्मरणीय घटना वा भावुक क्षण केही छ तपाईँको जीवनमा? गाउँदा गाउँदै मलाई साह्रै दुःख लाग्यो, गाउने बेला धेरै मन दुखी भयो।
1: मलाई मेरो आमाको याद आउँछ, मलाई एउटा आमाको भजन धेरै मनपर्छ।

0: हजुर
1: र त्यो भजन गायो भने चाहिँ म एकदमै भावुक भएर आउँछु कि.
0: हजुर,
1: त्यो एकदम ऊ पनि छ, जहिले म त्यो भजन गाउँछु धेरै आमाहरू रुनु पनि हुन्छ त्यो भजन सुनेर, अनि म पनि भावुक हुन्छु. अब
0: त्यो भजन हाम्रो श्रोताहरूलाई सो गाइदिनुहोस् त.

0: भजन एकदमै राम्रो छ।
1: एकदमै राम्रो, त्यो श्रोताहरूलाई पनि धेरै मन पर्यो जस्तो लाग्यो हामीलाई पनि। र तपाईँको यो ज्ञानबाट वा भजनबाट कुनै श्रोता वा भजनको जीवनमा सकारात्मक प्रभाव परेको के अनुभव छ तपाईँको जीवनमा?
0: धेरै भजन गायक गायकहरू हुनुहुन्छ जसको म भजन सुनिरहेको छु होइन, त्यसरी मेरो एकदम पर्सनली राम्रो पाउने खालको छैन, तर म सबैकै सुन्छु। अब सबैले कसैको अलिकति ऊ पनि हुन्छ, भजन राम्रो नराम्रो हुँदैन, यस्तै हुन्छ, फरक हुन्छ, कसैको कुनै भजनलाई एकदमै मन छुन्छ।
1: धेरै राम्रो कुरो। र आजको समाजमा मानिसले भजनबाट सिक्नुपर्ने सबैभन्दा ठुलो कुरो के हो?
0: र मेरो तर्फबाट यस्तो लाग्छ कि मान्छे अहिलेको जिन्दगी हो, अहिलेको जुगमा होइन, जति नै व्यस्तताको बिचमा भए पनि मलाई चाहिँ लाग्छ एक दिनमा एकखेप भए पनि भयो, एकखेप नाम भयो नि त लिन सकिन्छ, काम गर्दै पनि दिन सकिन्छ। मानव जीवन पाएर आएका छौँ र संसारमा सर्भाइभ हामी जसरी गरिरहेका छौँ, बाँच्नको लागि हामी काम त गर्नै पर्यो र त्यसबिचमा भगवान्को नाम लिन पनि जरुरी छ भन्ने मलाई चाहिँ लाग्छ।
1: माने मानिसले सिक्नुपर्ने सबैभन्दा ठुलो कुरा चाहिँ यही हो भन्दाखेरि भजनद्वारा भगवान्को नजिकै आउन सकिन्छ र आफ्नो समस्याहरू पनि समाधान हुन्छ भन्ने खालको कुरा हजुरले गर्नुभयो।
0: त्यो त भगवान्प्रति विश्वास, मान्छेले जति नै ढाँटे पनि गरे पनि मन्दिरमा गएर त होइन सबैले साँच्चै कुरा त बोल्नुहुन्छ नि।
1: अन्तमा हाम्रा रेडियोका श्रोताहरू तथा नयाँ पुस्ताका कलाकारहरूलाई के प्रेरणादायी शब्द के भन्न चाहनुहुन्छ?
0: म हाम्रा श्रोताहरूलाई यही नै भन्न चाहन्छु कि भजन हजुरले सुन्नुहोस् होइन, भजन हामी जति नै मन अशान्त जब हुन्छ तब भजन सुन्दाखेरि मनमा एउटा शान्ति आउँछ, र मन अशान्त विचलित भइरहेको छ भने पनि भजन सुन्दाखेरि हाम्रो एउटा
1: सकारात्मक
0: ऊर्जा आउँछ। र
1: हजुर धेरै राम्रो कुरो भन्नुभयो। र अन्तमा हामीले टिकामाया देवीज्यूलाई हामीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र हजुरको समय लिएर हाम्रो आकाशवाणी गुवाहाटीमा आउनुभयो र हजुरको धेरै मूल्यवान समय दिनुभयो, त्यसको निम्ति हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद छ आज मलाई यो अवसर दिनुभयो। र आगन्तुक दिनमा यस्तै नै अवसर पाएँ भने म अझै मेहनत आफ्नो लगनले होइन अभ्यास गर्नेछु।
2: श्रोतागण, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो अन्तर्वार्ता कार्यक्रम। आउनुहोस् त कार्यक्रमको अघिल्लो चरणमा अब सुन्नुहोस् दुर्गा देवीले गाएको आधुनिक गीत।

दुर्गा देवीले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।